Okay, such a live call. Studio number call out to 0300 19 19 99 FM 93. Winner call is the master of the 93. The Kamaran Dukanaba, the Kersarita Baladuna, Vitamin C Baladuna Gold Cream, Kumsi, Zumanga, Dras, Munsikum series number Walakindi. Hagabagita Melavigi, Kidisi, Tasula, Kumdaga, Gifted Krim Melausi, Audaka Debe, Tasulapara, Asuicera, the Hosina Sibayaga, Zri Jurasi, Kidisi, Tasum Pataka Dubimandi, the Mehran Motor Car, Malik Jursi, Tasum Pataka Dubimandi, the Mehran Motor Car Sarasara, Numri Mukamal Baggage Wakli, Audatini Lava. The motorcycle washing machine, Jammu Gandalu machine, our Pagans Mirbandi, Natkai Balai Baladir Namathi, Salam, Hinabwan Samavasuri, Visayata Sukurme Vasamji, Zamaka Thirman Drujana, Riba Samavasuri Mirbandi, Simagul Samavasuri, Simagula with Siwuli, Zama Masidr Tanakarigisa, Wulinakari Avans, Wukidil Alia, Faribilal Samavasuri Kana. Simagul Massa, Matapari Belan Riazi, of that the Massa Ragale, Dilberzan 93 Banyavas Linkslu, Edil Berzana, Fridio Vasaide, Dilberzan 93 Banyavas Clearly, Merabani thank you, So Karano, Riani da Radio Bardunku, that's what the time the Kamahar, the Hadhe Moment Home Padigan Hospital, Savabaya Vasuri, Kamse, Savabai, Jangiri Road, Shamansur Mandar Sisara, Nizde, Hadhe Moment Home Padigan Hospital, the Shamansur Sisumar Abunuki, Tasula, the Hadhe Moment Homeopathic General Hospital, Pharmacy Ki, Baladuna Food Products Melavidishi, the 93 Jesumar Abdulkidi, Pachar Sadaki, Hari Udukan Sera, the Baladuna Availability Shivida, who Baladuna Shahum Pachar Sadakista, Kimse, Faruk Azumsu, Dina, Dasiusuka, the Maulandi, Tangiwan Plaza, Tangiwan Plaza Gisangadasi Taushi, Abeda Sidi Hila Samakamukuri, Zumang Banner Legale, Baladuna Shop, Alta Kamran, Asu Kamran Sera, the Baladuna. Tool products come there, that availability is today. The Usamaragale, their products are available. Come on, Parala, Baladuna, Vitamin C, Baladuna Gold Cream, Kamran Sardukan Kimujudi, Kamzum series number, Baladuna Serum, Serum Shakaraga, Baladuna 24 Kigulars and Watching Vitamin C Face Wash, Chikum Nisar Kwazawazumuna Klamaga, Baladuna 24 Kigulars and Watching Vitamin C Face Wash, Baladuna Beauty Kit, Baladuna Kalini Kikni Cream, Baladuna Kalini Kikni Face Wash, Baladuna. Organic cream, Baladuna organic face wash, Baladuna gas cure syrup, Baladuna liquid foundation, Baladuna face powder, Nishtada Mungsaram Sharti, Baladuna anti dandruff shampoo, Baladuna anti hair fall tonic, Baladuna hair kit, aur ha, the Baladuna lipstick yani the shundu khulada para, ode ka na ode, ode, na nashta khu ode ka na ode, panj number pa kyo lakha, Baladuna lipstick yani the shundu khulada para, Baladuna lipstick hum chikam dega, pa, kamaran sara dukan. Availability today. Baladuna moisturizing lotion, Baladuna sunblock for whom we the Charsadi Summer Abdun Kisamavazur, Bilhusus Aga, Malgiri Chagi, Madiari Muzuriki, Agi Boturki Karke, Yadadin Elava, Aha, the Charsadi Abdunki, Yadaga, Akizanana, Sidagi Hawandan, Pacharsadikian in Chichale, Yamur Sekel Baiki Waladi, Nogita Wil, Walamakhpal Narino, the Parakachet and Arinus the Mavasuri, Baladuna sunblock, she come this Malawi. Our خپل skin cells یعنی خپل مخ چې کوم دی د نور دغه شواګانو نه بچ کوي زه بلال جان د ریډیو دلبر سوابي ریډیو دلبر 400 فریکوئنسی باندې تاسو سره یو اړ بیا لایف ما براه راسما دغه ټایم سټوډیو کې زما سره زما ورواره ډیر خو ګلاب زیرا چې دار وره وي د سینې د سینې د سینې د سپل نه شي خدا کر ویو نو دی چې دې بیا پته نه لګي پارل چرته لنج منج دی دې بس درنګ به ساسو لایف کال سلسله نن بیک ٹو بیک لایف کال دی 94 والا کزما وازوري پرون زما سره باکس نمبر 12 سلیمان خان کو لوکلو سلیمان خان 11000 11,550 روپے زما په خیال سے 11,500 روپے دو دانی بلڈونا گیس کی ور صرف دو دانی بلڈونا وٹامن سی بلڈونا گولڈ کی اور دو دانی بلڈونا انٹی ہیئر فال شیمپو دادی پری گوسل
बॉक्स नंबर 12 वागसलो बिया आखिर के 1150 रुपए आगे ऑफर गसलो कमावेल सेरा उस पाफर नाखली बॉक्स नंबर 12 को लोशो बॉक्स नंबर 12 जमासरा खाली वक्त लो जी जमासरा बलडोना क्विज बॉक्स क्विज बॉक्स कैंडिडेट पिंज के सान जमासरा पा दे दी ये नूर दा बल गुल नूर दा बल मारिया दा बल रानी खान दा और बल सुलेमान दे द पिंजू के सानो टफ मुकाबले रवाना दा जमासरा चिकम विनर भी विनर तबा मेन इनाम 10,000 रुपए नगद पाकिस्तान में दी और हां के देश फाइनल राउंड के जगरम के राशमा और दक 10,000 रुपए दाई कलाक रुपए तो उखी जी नुबिया इंतजार इंतजार वगवे चूंकि ने फ्राइडे दा फ्राइडे बाने समा नॉर्मल प्रोग्राम में बैक टू बैक कॉल हुई 93 कि जमासरा अलग ही उक्रिम तावान बगे कि जमासरा तावान न तैयार है गना कि जमासरा आखिरी कॉल नन बैक कॉल लिखा पर लपसे कॉल दी कि जमासरा आखिरी कॉल द 93 यानी द दिलबरीडियो चार्टर्डी फ्रीक्वेंसी सू घूम रागल आखिरी कॉल ही उदात चेरा देर कालून द 93 राशि आउ बल खबर दादा ची आखिरी कॉल जमासरा द 93 वी आउ रखा बर्दुन की सू घूम वी अगी थबा द कामरान दुकान यानी कम से फारूक आजम चूक तंगी वन प्लाजा बालडोना शॉप दे कामरान सर बता सुला बालडोना लंबाई से लीची कम दे मिलावे की खो ये उदत बता सु बालडोना विटामिन सी बालडोना गुड़ की सिकम जमासरा आखिरी कॉलर हुई अखबर जमासरा द बालडोना विटामिन सी बालडोना गुड़ की विनर हुई नुबिया गुड़ जना